0: حوالے سے آپ نے آج اس خصوصی تقریب کا انعقاد کیا. اور دیکھیے یہ اس بات کی دلیل ہے کہ مارکہ حق میں آپریشن بنیان مرسوس میں پوری قوم متحد تھی, متفق تھی, اور وہ اپنی آرم فورسز کے ساتھ کھڑی تھی. اور میں اس وقت جب اسمبلی میں بھی تقریر کی تو میں نے وہاں بھی اس بات کا اظہار کیا کہ آج ہم پولیٹیکل ڈیوائڈ سے بھی مبرا ہیں, آج کوئی اپوزیشن نہیں ہے, کوئی گورنمنٹ نہیں ہے, آج مل کے دشمن کی آنکھوں میں آنکھیں ڈال کے جواب دینے کا وقت ہے. اور دیکھیے کامیابی تبھی ملتی ہے کہ جب قوم کے اندر اتحاد و اتفاق ہو. اور آپ دیکھیں گے کہ مارکہ حق کے دوران جو منفرد تصویریں آپ کو نظر آئیں گی تو اس کے اندر ایک بارڈر کی تصویر ہے جس پہ ایک فوجی کے ساتھ ایک سویلین بھی رائفل لیے کھڑا ہے اور وہ بھی ڈرون کا نشانہ لے رہا ہے. تو یہ کچھ تصویریں ہیں جو تاریخ کر گئی ہیں اپنا مقام. پوری قوم اس مارکہ حق کے اندر متحد تھی. اور بطور انفارمیشن منسٹر میں نے دیکھا کہ جس بھی محاذ پر, وہ بیانیے کا محاذ ہو, وہ سفارتی محاذ ہو, وہ عسکری محاذ ہو, تو اللہ تعالیٰ نے پاکستانی قوم کو منفرد اعزاز سے نوازا, فتح سے نوازا. دیکھیں رافیل کا گرنا, اس کے ساتھ ساتھ بھارت کا غرور بھی خاک میں ملا. اور انہوں نے جو ایک بیانیہ بنایا ہوا تھا وہ ریزہ ریزہ ہو گیا جب یہ رافیل جو ہیں وہ پاکستانی ایئر فورس نے گرائے. ہماری ایئر فورس, ہمارا ایئر ڈیفینس سسٹم, میں سمجھتا ہوں کہ اس نے پوری دنیا میں اپنا ایک مقام بنایا ہے اور لوگ آج اس کی تعریف اور تعظیم کر رہے ہیں. اور اس کے بعد جب رسپانس کی بھی باری آئی تو ایسا رسپانس دیا گیا کہ چار دن سے جو بزدل دشمن شور مچا رہا تھا اور للکار رہا تھا, چار گھنٹے میں گھٹنے ٹیک کے وہ سیز فائر پر مجبور ہو. یہ اللہ تعالیٰ کی مہربانی ہے افواج پاکستان پہ, پاکستان کی قوم پہ. اور دیکھیے میں شہباز شریف صاحب بینگ پرائم منسٹر, ان کا ایک ویژن, اور فیلڈ مارشل سید آصف منیر کی ایک کریج, ایک بریوری, ان کا ایک وار اسٹریٹجی جس کے تحت فتح میزائل جب گئے تو آپ نے دیکھا کہ وہ سسٹین ہی نہیں کر سکے. جو ملٹری ان کے ترجمان تھے جو آ کے بڑے بڑے دعوے کر رہے تھے, وہ چار گھنٹے بعد جب ٹی وی پہ آئے تو ان کی شکلیں جو تھیں وہ بنی ہوئی تھیں اور ان کے الفاظ ان کا ساتھ نہیں دے رہے تھے کہ وہ کیا بات کر رہے ہیں, تو ان کی شکلیں بتا رہی تھیں کہ یہ ہار چکے ہیں. اور تبھی انہوں نے سیز فائر کے لیے جو ہے وہ منت سماجت شروع کی. تو میں یہ سمجھتا ہوں کہ اس وقت کے بعد کا پاکستان ایک بدلا ہوا پاکستان ہے. اللہ تعالیٰ نے جو آپ کو عزت دی ہے کہ آپ دنیا میں امن کی علامت سمجھے جاتے ہیں, آپ کا نام عزت سے لیا جاتا ہے, لوگ آپ کو قدر کی نگاہ سے دیکھتے ہیں. سب پاسپورٹ کے ساتھ آپ نے دیکھا ہوگا اور جو ریل بنائی ہے ہمارے اوورسیز پاکستانیز نے, کب آخری دفعہ, مجھے نہیں یاد کہ آخری دفعہ کب موقع تھا ایسا کہ جب اوورسیز پاکستانیز کو اتنی خوشی ہوئی ہو کسی موقع کے اوپر بھی پاکستان کے ساتھ منسلک ہونے کی, یا پاکستانی شہریت کی, یا پاکستانی شناخت کی. تو اکثر ہم دیکھتے تھے کہ لوگ جو دوہری شہریت رکھتے ہیں وہ اکثر اپنی دوسری شہریت بتاتے تھے لوگوں کو, بٹ اس دفعہ ہم نے دیکھا کہ لوگ, کسی نے پاسپورٹ ماتھے پہ لگایا ہوا ہے, کسی نے جیب میں لگایا ہوا ہے, کسی نے بیڈ پہ رکھا ہوا ہے, کسی نے میز پہ رکھا ہوا ہے, کوئی گاڑی کے ڈیش بورڈ پہ اس کو لے کے پھر رہا ہے. دیکھیے یہ پوری قوم کا فخر ہے, یہ پوری قوم کا اعزاز ہے کہ ایک سال کے اندر پاکستان جو ہے وہ کہاں سے کہاں آ گیا. اور لوگوں نے دیکھا کہ پانچ گنا بڑا دشمن, ان کی فوج پانچ گنا بڑی, اور ہماری افواج نے جو جواب دیا اور جو منہ توڑ جواب دیا اور ٹائملی دیا, اس کے بعد سے وہ ابھی تک ان زخموں سے وہ ریکور نہیں کر پائے ہیں. آپ دیکھیں کہ وہ مودی اس وقت آئسولیشن کا شکار ہے, ان کی جو فارن پالیسی تھی, ان کی جو باقی اسٹریٹجی تھی. اور دیکھیے میں اس میں اپنے میڈیا کا, میڈیا پروفیشنلز کا شکر گزار ہوں. یہ بیانیے کی جنگ ہم اکیلے نہیں لڑ سکتے تھے, ہماری بہت کوہیجن تھی, بڑی سینرجی تھی, ہماری بڑی اچھی کوآرڈینیشن تھی. اور میں اور ڈی جی آئی ایس پی آر ہم لمحہ بلمحہ آپس میں رابطے میں بھی تھے, بڑا اسموتھ فلو آف انفارمیشن تھا. میں انٹرنیشنل میڈیا پہ بھی جا رہا تھا, وہاں بھی پاکستان کا مقدمہ لڑے تھے, مگر ہمارے صحافی, ہمارے میڈیا ہاؤسز نے جو رسپانسبل کردار ادا کیا وہ تاریخی اس لیے ہے کہ جب کمپیریزن ہوا, تو ہمارا ان کے میڈیا سے کوئی کمپیریزن نہیں ہے. وہ آبویسلی ایک تھیٹر ہے, وہ آپٹکس کے لیے ایک نوٹنکی کہہ لیں, کامیڈی شو کہہ لیں, ڈرامیٹائزیشن کہہ لیں, وہ اپنی جگہ پہ ہے کیونکہ انہوں نے لاہور کا پورٹ تباہ کر دیا, ملتان کا پورٹ تباہ کر دیا, उन्होंने तो पता नहीं क्या क्या जो है
1: गिरफ्तार
0: वो
1: करवा दिए।
0: हाँ जी चीज़ें जिस तरह उन्होंने चलाई, तो भारतीय मीडिया इतनी बुरी तरह एक्सपोज हुआ और पूरी दुनिया ने तारीफ की कि पाकिस्तानी मीडिया एक जिम्मेदार और मचोर मीडिया है। और देखिए नज़रियात जो भी हों, आज इवन हम जर्नलिज्म में देखते हैं किसी के कोई नज़रियात हैं, किसी के कोई नज़रियात हैं, एवरी वन हैज़ राइट टू देयर ओपिनियन, मगर जब मुल्क की बारी आई तो नज़रियात साइड पे थे और एक ही नज़रिया था वो पाकिस्तान था और उस पर हम इकट्ठे थे। तो पाकिस्तान के मीडिया का जो किरदार रहा है वो हमेशा सुनहरी हरूफ में लिखा जाएगा और आप हमारी ताकत बने। और जिस तरीके से आप लोगों ने ये जंग लड़ी मीडिया के ऊपर अपने वीलॉग्स के जरिए अपने ट्वीट्स के जरिए, वो भी मैं समझता हूँ कि एक बहुत बड़ी काविश है पाकिस्तान के लिए। और जहाँ पे उनका मीडिया जो है, जब उन्होंने हमारे यूट्यूब चैनल्स बैन किए तो हमें बड़ी खुशी हुई कि चलो ठीक है इनको तकलीफ पहुँचनी इसलिए बैन की है। और मेरी टीम ने मुझे कहा सर एक काम करते हैं हम अपने ऐड उधर चला देते हैं। मैं कहा ये कैसे होगा, उन्होंने कहा ये भी कर लेते हैं। बहरहाल हमने वो सिस्टम बनाया तो शाम को पूरे इंडिया के अंदर मिल्ली नगमे पाक फौज के तराने चल रहे थे और वो उनकी हुकूमत को लान तान कर रहे थे कि जी आपकी इंफॉर्मेशन मिनिस्ट्री किधर है इंडिया की, ये क्या हो रहा है, हम यूट्यूब लगाते हैं आगे से पाकिस्तानी परचम आ जाता है पाकिस्तानी फौज आ जाती है। तो ये भी हमारा तरीका था कि हमने कहा नहीं इनको बैन ना करो, इनको खासा हमें कॉमेडी मिलती थी इनको देख के। तो हमारी यंग जनरेशन ने मीम्स बना बना के जिस तरीके से ये जंग लड़ी है, तो देखिए ये एक केस स्टडी है कि किस तरह पूरी कौम हर तबका, जेन जी आपके यंग लोग, सोशल मीडिया यूजर्स, आपके रिपोर्टर्स, मीडिया हाउसेस, लॉयर्स, इंजीनियर्स, डॉक्टर्स, हर तबका इस जंग में अपना किरदार अदा कर रहा था। जिसके बस में जो था वो अपने तय कर रहा था और आर्म्ड फोर्सेस ने जो हमारा सर फख्र से बुलंद किया और जिस तरीके से उन्होंने ये जंग लड़ी और उसके बाद का जो हम अब जो हमें समर मिल रहा है पाकिस्तान को, तो मैं समझता हूँ कि भारत ने अरबों डॉलर लगाए होंगे अपनी पीआर के ऊपर और लॉबिंग के ऊपर और बड़े बड़े स्लोगन लेके आए शाइनिंग इंडिया, तो वो अब कहाँ गया है, कोई घास नहीं डाल रहा, कोई पूछ नहीं रहा उनको। तो ये अल्लाह ताला का शुक्र अदा करना चाहिए और हर वक्त के देखिए ये मुल्क 27वीं रमज़ान की शब मार्ज वजूद में आया था और अल्लाह ताला का ये नाम है और यहाँ के जो रहने वाले हैं ये इस बात को महसूस कर सकते हैं कि अल्लाह ताला की मदद जो थी वो शामिल हाल थी। तो वो शेर है ना कि फिजाए बदर पैदा कर फरिश्ते तेरी नुसरत को, उतर सकते हैं गर्दू से कतार अंदर कतार अब भी। तो ये तो हम सब ने भी महसूस किया और सब ने देखा कि इस जंग के अंदर ऑपरेशन बुनियादम मरसूस में, और बुनियादम मरसूस वाकई बन के दिखाया, स्टील वॉल बन के दिखाया, ये स्टील वॉल बनी जब आर्म फोर्सेज और अवाम मिल के खड़े हुए और उन्होंने दुश्मन का मुकाबला किया और वो जो मिथ थी वो दुश्मन की टूटी हर हवाले से, कि उन्होंने एक अपने इर्द गिर्द एक खौल बनाया हुआ था कि जी हम थानेदार हैं साउथ एशिया के, तो वो मालिक बहुत बड़ा है, वो अल्लाह ताला बहुत बड़ी अल्लाह ताला की ज़ात है कि जिसने वो थानेदारी भी और वो सारा गरूर जो था, जो सारा घमंड था, वो चंद ही घंटों में जो है वो खाक में मिल गया। तो ये अल्लाह ताला का शुक्र अदा करने का दिन है, अल्लाह ताला के आगे झुकने का दिन है और ये खुशी मनाने का भी दिन है कि ये इस तारीख को हमने जहाज भी मार गिराए थे और उसके बाद जो है वो कौम का जो एक कौम के जज्बात है वो खुल के सामने आए। तो देखिए जिस मुल्क का दिफा मजबूत हो, मजबूत हाथों में हो, जिस मुल्क के अंदर ये सलाहियत हो कि वो जहाँ पे जंग में फतह ले सके वहीं पे दुनिया में अमन भी कायम कर सके। आपको कितनी मिसालें मिलती हैं पूरी दुनिया में कि एक मुल्क जो जंग जीतने के बाद अमन का दाई बन जाए, अमन के क्याम को जो है वो यकीनी बनाए, यू विल नॉट फाइंड अ लॉट ऑफ एग्जाम्पल्स। तो यही वजह है कि देखिए पाकिस्तान के क्याम के वक्त भी जो लोग इस नजरिए पाकिस्तान में बिलीव करते थे तो वो एक जज्बा एक जुनून लेके चले थे और आज उनकी कुर्बानियां भी जो हैं वो रंग ला रही हैं, आज उनकी रूहें भी खुश होंगी कि जो पाकिस्तान के क्याम के दौरान लाखों मुसलमान शहीद हुए थे और एक अलग रियासत जो है वो मार्ज वजूद में आई थी। तो आज देखें कि अमन को हम तब भी कहते थे कि अमन को हमारी कमजोरी ना समझा जाए, हम अमन चाहते हैं मगर अगर जंग मुसल्लत की गई तो फिर हम मुंह तोड़ जवाब देंगे। और देखिए उस वक्त मैं समझता हूँ कि प्राइम मिनिस्टर का एक मास्टर स्ट्रोक था जब उन्होंने कहा कि पहलगाम की इंक्वायरी करा लो, यही होता है ना किसी पे इल्ज़ाम लगे तो वो कहता है कि आप इंक्वायरी करा लें। और देखिए टेररिज्म जो है भारत उसको प्रमोट करता है, और हम उसके खिलाफ लड़ते हैं। आप पूरी दुनिया में देख लें, हरदीप सिंह नजर के कत्ल को देख लें कनाडा के अंदर, आप यूके में देखें, यूएस में देखें, ये या कुलभूषण का पकड़ा जाना, आप देखिए ये अल्लाह ताला की कितनी मेहरबानी है कि अभिनंदन भी हमने वापस कर दिया पकड़ के, हमने कहा जी ये खड़ा है, ये गिरा था, उन्होंने उसको अवार्ड दे दिया, कोई गैरतमंद इंसान होता अवार्ड ना लेता। देखिए ना, आपका जहाज गिरा, एनिमी टेरिटरी में गिरा, आप कैप्चर हुए, उसके बाद इनका स्पाई पकड़ा गया कुलभूषण यादव जो पाकिस्तानी कस्टडी में, तो ये टेररिज्म को प्रमोट करने वाले लोग हैं, हम टेररिज्म के खिलाफ लड़ने वाले लोग हैं। इनका ये प्रॉब्लम है कि इन्होंने टेररिज्म इनका इंटरनल इशू है उसको ये एक्सटर्नल इशू बताते हैं, और कश्मीर जो है वो इंटरनेशनल इशू है उसको भी इंटरनल इशू बताते हैं। तो वो अपने इंटरनल इशूज को एक्सटर्नलाइज कर रहे हैं और एक्सटर्नल इशूज को इंटरनलाइज कर रहे हैं। जिस रियासत की इतनी कन्फ्यूजन हो कि एक्सटर्नल इंटरनल के अंदर वो फ़र्क ना बता सके, तो फिर जो है वो शिकस्त ही उसका मुकद्दर होती है, और यही हमने देखा। और मैं समझता हूँ कि बड़ी करेजियस और बोल्ड लीडरशिप थी फील्ड मार्शल सैयद आसिम मुनीर की, जिस तरीके से उन्होंने सारे एफर्ट को लीड किया। एयर चीफ मार्शल जनाब ज़हीर अहमद बाबर सिद्धू साहब ने, उनकी पूरी एयरफोर्स ने जिस तरीके से महारत दिखाई, एडमिरल नवीद अशरफ साहब हमारी नेवी वो तैयार बैठी थी टारगेट लॉक करके कि इधर कोई चीज़ हुई तो हम भरपूर जवाब देंगे और ऑपरेशन द्वारका की जो यादें हैं उसको ताज़ा करेंगे। सिद्धू साहब ने, उनकी पूरी एयरफोर्स ने जिस तरीके से महारत दिखाई, एडमिरल नवीद अशरफ साहब हमारी नेवी वो तैयार बैठी थी टारगेट लॉक करके कि इधर कोई

0: شامل جناب, آپ لوگوں کے کمنٹس کافی سارے کمنٹس آئے ہوئے ہیں. چلے میں شامل کرتا ہوں, پروگرام کی زینت بناتا ہوں آپ لوگوں کے کمنٹس کو. سب سے پہلے ہمیں جوائن کیا آمنہ عزیرین نے. السلام علیکم. وعلیکم السلام آمنہ. سید عمیر شاہ میرا چھوٹا بھائی, کیسے ہو میرے بھائی؟ السلام علیکم بھائی کی جان, آپ بتاؤ کیسے ہو؟ عمیر ٹھیک ہو نا؟ مہنور بلوچ زادی ہمارے ساتھ ہے. السلام علیکم آر جے, کیا حال ہیں, کیسے ہیں آپ, کیسے مزاج ہے؟ مزاج تو ٹھیک ہے, میں ٹھیک نہیں ہوں نا جی. نا ایسا نوکر نہیں, نوکر فین ہو چنا تیرے چڑھتے. ہاں یہ بات ٹھیک ہے, یہ بات ٹھیک. علیشہ عزیرین ہمارے شاہد ہیں. السلام علیکم شاہ جی. اللہ اکبر, کیسے کر لیتے ہو یار, کیسے آپ پیارے سر جی؟ میں ٹھیک ہوں, آپ بتائیں علیشہ آپ کیسی؟ اچھا منتاشا حیدر ہمارے ساتھ ہیں. آئی تھنک میں نے صحیح پرنونس کیا ہے, اگر میں نے غلط کیا تو آپ ٹوک سکتی ہیں مجھے, بالکل ٹوک سکتی ہیں. سلام آج بہترین شو. وعلیکم السلام, تھینک یو سو مچ. آئی لو پاکستان, پاکستان آرمی معلوم. مہنور بلوچ زادی لکھتی ہیں, تھینک یو سو مچ. علیشہ عزیرین تھینک یو سو مچ, آپ شو کی تعریف کر رہی ہیں. مہنور بلوچ زادی لکھتی ہیں کہ مصروف ہیں وہ لوگ کسی اور کی محفل میں آج کل, کبھی یہی لوگ ہمیں ہر سانس کے ساتھ یاد کیا کرتے تھے. بڑی بات ہے جی. نذیر کھوسو صاحب ہمارے ساتھ موجود ہیں صوبت پور بلوچستان سے, تھینک یو سو مچ. الحمدللہ ملخین ہمارے ساتھ ہیں, سلام کرتے ہیں. وعلیکم السلام سویٹ کڑی. ہیلو ہیلو ہیلو جی, آواز آ رہی ہے میری یا نہیں آ رہی؟ ہاں ہاں سن رہے ہیں نا آپ, آپ سے مخاطب ہوں. صحیح بات ہے. سلام کرتی ہیں. وعلیکم السلام سویٹ کڑی. مانور بلوچ زادی لکھتے ہیں I'm so happy. کیوں اتنی ہیپی ہیں آپ؟ علیشہ عزیرین لکھتے ہیں پاکستان زندہ باد. مانور بلوچ زادی لکھتے ہیں کہ خوشی کے موقع پر بہنے والے آنسو دراصل کسی پچھلے دکھ کے ہوتے ہیں. او ہو بڑی دیپ بات کی. سب کچھ ماری بیٹھے ہیں. سویٹ کوری لکھتے ہیں کسی کے جانے کا بہت فرق پڑتا ہے, ہاں وقت سب بلا دیتا ہے شاید. وقت ہی تو سب سے بڑا مرہم ہوتا ہے. وقت سے بڑا مرہم کیا ہوتا ہے؟ اور آج ہمارا ٹاپک بھی یہی ہے, میں آپ لوگوں کے کمنٹ شامل کر دوں, کمنٹس کے بعد میں آپ لوگوں کے ساتھ ٹاپک بھی شیئر کرتا ہوں. پاکستان ہمیشہ زندہ باد. مبارکہ ناز ہمارے ساتھ ہیں, بہت خوبصورت نام ہے مبارکہ. ان کے دیکھے سے جو آ جاتی ہے منہ پہ رونق. سویٹ کڑی لکھتی ہیں ان کے دیکھے سے جو آ جاتی ہے منہ پہ رونق, وہ سمجھتے ہیں کہ بیمار کا حال اچھا ہے. مانور بلوچ زادی لکھتے ہیں تیری صورت سے ہے عالم میں بہاروں کو سوال. تیری صورت سے ہے عالم میں بہاروں کو سوال. تیری آنکھوں کے سوا دنیا میں رکھا کیا؟ بات تو ٹھیک ہے ویسے, کیا رکھا ہے یہی تو پوچھ رہا ہے میں نے ان سے. بالکل اسا نوکر جناب دے, بٹ میں نوکر نہیں ہوں. اچھا سویٹ کڑی لکھتی ہیں بارش ہے بارش. یار کشمیر والوں کے مزے, مجھے بھی بلا لو کشمیر, کیوں نہیں بلاتے آپ لوگ, بہت کنجوس ہے سچ میں. سویٹ کڑی لکھتی ہیں محسوس تو ہو تجھ کو میری ہار کا دکھ, محسوس تو ہو تجھ کو میری ہار کا دکھ ہے, افسوس تو کر صبر کی تلقین سے پہلے. او مائی گاڈ دیپ باتیں کر رہی ہو لڑکی, بالکل صحیح کہا. پاکستان زندہ باد, پاکستان زندہ باد. سلامت رہیں. مبارکہ ناز لکھتی ہیں تھینک یو سو مچ. مبارکہ ناز لکھتی ہیں کہ ماشاء اللہ آرجے زبردست پروگرام, تھینک یو سو مچ. مبارکہ ملک وسیم آوان منڈا سے الکوٹی ہمارے ساتھ ہیں, پروگرام کی تعریف کر رہے ہیں, تھینک یو سو مچ. تھینک یو سو مچ آمنہ, تھینک یو سو مچ علیشہ, تھینک یو سو مچ سویٹ کڑی, تھینک یو سو مچ مبارکہ, تھینک یو سو مچ مہنور بلوچ زادی. کس بات پہ دکھی ہو, کیوں اتنی افسردہ ہو, کون سا غم دل کو لگایا ہوا ہے ملال, کس بات کا جو کھویا تھا ساتھ لائے تھے کیا؟ زندگی میں سوچ سمجھ کر چلیں, وقت بخت اور تخت ہمیشہ تبدیل ہوتے رہتے ہیں, ان کو اپنی جاگیر مت سمجھو. بالکل ٹھیک لکھا ہے آپ نے. علیشہ عزیرین لکھتے ہیں کہ ہم اپنی سانسیں تیرے نام کرتے ہیں, وطن ہم تیری عظمت کو سلام کرتے ہیں. ایگزیکٹلی ایسا ہی ہے, خون میں نہاتے ہوئے جسموں سے پوچھو اس زمین پہ جان لٹانے کا مزہ کیا ہے. او مائی گاڈ آج شو از ویری گریٹ, تھینک یو سو مچ مہنور. وعلیکم السلام ہینڈسم. اللہ اکبر ہینڈسم بھی ہوں محسن, بتاؤ یار میں واقعی ہینڈسم ہوں. थैंक यू सो मच अलीशाजीर खोसे साहब, थैंक यू सो मच, आप सबका बहुत शुक्रिया. जितने भी समाते इस वक्त हम समाते हैं, समाते ही होती हैं जो सुनती हैं इस वक्त हमारे गोश है, मेरी आवाज़ को गौर से सुन रही है, आप सबको बहुत शुक्रिया. वेल जनाब, मैं 101 लाहौर की कमेंट्स तो शामिल कर चुका हूँ, अब टॉपिक भी आप लोगों के साथ शेयर करता हूँ और मैसेजेस भी मैं शामिल करता हूँ जो 44711 पे आए हुए हैं. लेकिन उससे पहले टॉपिक मैं आप लोगों के साथ ये शेयर करता हूँ कि कभी ऐसा हुआ है आपके साथ कि आपको बहुत ज़्यादा दुख मिला हो, बहुत तकलीफ़ मिली हो, और उस तकलीफ़ के बाद कुदरत ने आपको एक ऐसी नेमत से नवाजा हो, ऐसी चीज़ों से नवाजा हो जो आपने कभी एक्सपेक्ट नहीं की हो. यानी कि दुख मिलने के बाद आपको अल्लाह ताला ने बहुत कुछ दिया हो, बहुत कुछ आपको मिला हो. क्या आपके साथ कभी ऐसा हुआ है? मुझसे आपने शेयर करना है. शेयर करने के लिए 3 सोर्सेज हैं, 4471042111011 एंड 101 लाहौर पे आपने जाके कमेंट्स करने. इसके अलावा अगर आप फेसबुक यूज़र नहीं हैं तो आप डीजे उजी लिखेंगे, इंस्टाग्राम पे आपको मेरी आईडी मिल जाएगी, वहाँ जाके आप कमेंट कर सकते हैं. कौन है हमारे साथ? 4421111. अस्सलाम वालेकुम.
1: वालेकुम सलाम.
0: जी जनाब, क्या हाल चाल है, कौन बात कर रहे हैं?
1: अल्हम्दुलिल्लाह भाईजान, शुक्र है. वादा कॉलोनी गुडू से मोहम्मद हनीफ.
0: मोहम्मद हनीफ शाह, क्या कहना चाहेंगे आप?
1: बहुत बेहतरीन प्रोग्राम आज, अच्छा हुआ टाइम पे सुना मैंने, 8 बजे से सुन रहा हूँ.
0: जी जी,
1: तो दुख बिल्कुल मिला है. दुख तो उसको मिलते हैं जिसको अल्लाह ताला आजमाता है.
0: बिल्कुल बिल्कुल, ऑफकोर्स, सही बात है, ऐसा ही है.
1: तो अब अभी 17वें रोजे की बात है. 17वें रोजे पे मेरे वालिद साहब फौत हो गए.
0: जी जी,
1: तो ऐसे समझो कि मेरा पहला और आखिरी सहारा भी वो था.
0: ओहो, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन. अल्लाह ताला उनकी मदद फरमाए, अल्लाह ताला आपको सब्र देने
1: का होता है ना, तो वो चलो किसी सहारे पे टाइम जिंदगी कट लेता है. भाई भी नहीं था और दो बहने थी और एक भाई, मतलब एक मैं था. और अचानक मेरे वालिद साहब फौत हो गए, तो मैंने, मेरी समझो कि मैंने कहा दुनिया वीरान हो गई.
0: ओए होए.
1: तो उसके बाद मैंने कोशिश की कि अब क्या करूं, किस तरीके मैं अपने आप को संभालूं. तो माशाल्लाह फिर मैंने नमाज पढ़ता था लेकिन कम पढ़ता था. झूठ क्यों बोलूं,
0: जी
1: कम पड़ता था, बिल्कुल कम पड़ता था. फिर मैंने रेगुलर नमाज का,
0: माशाल्लाह माशाल्लाह, तो बहुत अच्छी बात है. देखिए, ये एक दुख मिला, दुख के बाद अल्लाह ताला ने कितनी बड़ी नेमत से नवाजा कि आप नमाजी बन गए. अल्लाह अकबर, क्या बात है यार, माशाल्लाह, जबरदस्त, कांग्रेचुलेशन, बहुत बहुत मुबारक हो आपको.
1: फिर मैंने नमाज पढ़ना शुरू किया, फिर काफी लोग आए, उसके बाद सबने सहारा दिया कि भाई आप परेशान ना हो, हम आपके साथ हैं. तो काफी लोगों के साथ उसकी बनी बनाई थी, लेकिन काफी लोगों ने मुझे सहारा भी दिया. अब अल्लाह का सहारा है और माशाल्लाह नमाज भी पढ़ता हूँ. कुछ ना कुछ हमारे मतलब के दिल में सब्र है, और कभी कभी फारिग होता हूँ तो ऐसे ट्यून कर लेता हूँ, इधर उधर टाइम पास हो रहा है.
0: बहुत अच्छी बात है, बहुत अच्छी बात है जी. अपना बहुत सारा ख्याल रखें, अच्छा लगा आपसे बात करके.
1: थैंक यू. सब सुनने वालों को सलाम.
0: जी जी, आपको भी सलाम. जनाब, आप लोगों की कॉल्स ले लो आज. वैसे मैं लेता तो 8 बजे से पहले पहले, सॉरी 9 बजे से पहले नहीं ले रहा, 9 के बाद ही ले रहा, लेकिन आज ले रहा हूँ. रब्ते के नंबर 04211100111. वेल जनाब, दूसरे कॉलर हमारे साथ कौन है? 04211100111. अस्सलाम वालेकुम.
2: अस्सलाम वालेकुम.
0: वालेकुम अस्सलाम जी, कौन कहाँ से बात कर रहे हैं?
2: जी,
0: जरीफ, अजरीफ आपने अपना नाम बताया.
2: अदरीस,
0: क्या कहना चाहेंगे?
2: तो मैं ये पहले करना चाहूँगा कि मुझे अल्लाह ताला ने बहुत सारी डेटें दी.
0: माशाल्लाह,
2: मुझे अपना घर दिखाया है, मुझे सरकार का रजा दिखाया है.
0: क्या बात है, माशाल्लाह. अभी तो आप,
2: उसके बाद
0: 2021-22
2: के मेरा मुझे ब्रेन ट्यूमर हुआ.
0: जी जी,
2: ब्रेन ट्यूमर के बाद मुझे बहुत तकलीफ हुई, बहुत दुख बर्दाश्त किया. पहले सर्जरी अभी जगह चली गई है, लेकिन फिर भी मैं, मुझे अल्लाह पाक ने इतनी बड़ी जबत दी है कि मुझे जिंदगी से बख्शी है ना.
0: बिल्कुल बिल्कुल बिल्कुल, ऐसा ही है.
2: मेरा दिमाग तो हाजिर है ना, मैं हर चीज सुन सकता हूँ, देख नहीं सकता ना,
0: यही तो नेमत,
2: सुन तो सकता, महसूस तो कर सकता, चल फिर सकता हूँ, बैठा हूँ अपने बच्चों में, अपनी फैमिली में. ये अल्लाह पाक का बहुत करम है मेरे
0: ऊपर. चले,
2: बहुत अच्छा प्रोग्राम आपका, बहुत अच्छी बात.
0: थैंक यू सो मच.
2: सुनने वालों को मेरा सलाम.
0: थैंक यू सो मच.
2: और सब के लिए यही रिक्वेस्ट है कि मेरी दुआ करें कि अल्लाह पाक मुझे मेरी नजर भी वापस दे दे. और पाक आर्मी के लिए सल्यूट, और आप सबको मुबारकबाद का हक मुबारक हो. पाकिस्तान जिंदाबाद,
0: पाकिस्तान हमेशा जिंदाबाद जी, पाकिस्तान हमेशा जिंदाबाद। और इसी वक्त, इस वक्त क्या है कि बिल्कुल मेरे सामने एक ट्रैक आया, मेरा फेवरेट ट्रैक, मैंने कहा क्यों ना प्ले कर दिया जाए। मुझे कहते हैं आरजे उज़ैर शाह, आपको क्या कहते हैं ज़रूर बताइएगा, बताने के लिए वही पुराना तरीका, बहुत पुराना तरीका, आए आए सही बात है। अच्छा, टॉपिक के हवाले से एक बार फिर से मैं बात कर लूं कि जिन जिन लोगों ने अभी अभी ट्यून किया है रेडियो, तो मैं बताता चलूं कि टॉपिक हमारा ये है कि ज़िंदगी में ना कभी कभी ऐसा होता है कि हमें बहुत, मतलब एक ऐसा दुख हमें मिलता है कि हम समझते हैं कि यार सब ख़त्म हो गया, अब बहुत बुरा हो गया, मतलब कि कोई हमें अपना प्यारा छोड़ के चला जाता है, या कोई चीज़ हमसे खो जाती है, कोई बहुत बड़ा हादसा हो जाता है हमारे साथ, हम बिल्कुल खामोश हो जाते हैं और हम समझते हैं कि अब ज़िंदगी ख़त्म हो गई। और उसके बाद फिर अल्लाह ताला ऐसी ऐसी नेमतों से नवाजता है, ऐसी ऐसी चीज़ों से नवाजता है कि हम हैरान रह जाते हैं। क्या कभी आपके साथ भी ऐसा हुआ है तो ज़रूर शेयर कीजिए। कॉल कर सकते हैं आप, कॉल का नंबर है 04221100011।

0: सब मिल सकता है। और जो हम आज के टॉपिक की तरफ चले हैं,
1: अच्छा जायद भी मैं बताऊं, वैसे जिंदगी में ना मुझे ऐसे लगता है कि हमें ना हम नीयतें जो है ना बड़ी इम्पोर्टेंट है, हमें अपनी ज़िंदगी में ना नीयत कर लेनी चाहिए और कि हमने कुछ ना कुछ करना है, कोई ना कोई अपने रोल अदा करना है और कोई खैर का काम करना है, किसी की मदद करनी है, किसी के लिए कुछ करना है, बस नीयत आप करते रहे, अल्लाह ताला आपके लिए अस्बाब पैदा कर देता है।
0: सब आपने नीयत की बात नहीं, इससे वाले छोटी सी बात आपके
1: जी जी
0: देखिए, अक्सर ना सियालपुर में ना, यानी कि मेरे सर्जिकल के अलावा जो मुझे सियालपुर में जाते हैं रेडियो वाले, अच्छा। मुझे यार रेडियो वाले देते क्या माजरत से हैं कि ये मुझे अक्सर पोस्टन है, या तो फायदा क्या होता है, मैं आपको बताऊँ फायदा क्या होता है, यकीन जाने वो जो चेहरों की मुस्कुराहट होती है, वो जो दुआएं होती है ना, यकीन जाने मेरा अपना मानना है कि जब मैं इस दुनिया से जाऊँ ना, यही दुनिया से मुझे पीछे लोगों के लिए आसान था, लोगों के लिए आसानियां था करना, मेरे हाथ इसलिए हमारी जिंदगी है, मेरी जिंदगी हमारी जिंदगी का मकसद पूरा हो सकता है। और फिर हम जब कहते हैं कि रेडियो हमारा उस्ताद है, तो सर मेरे ख्याल से अच्छा स्टूडेंट अपने उस्ताद को हर मोड़ पे खराज तकलीम पेश करता है।
1: बहुत अच्छी बात है, बहुत अच्छा। अच्छा इस पे ना मैं आपकी कॉल खत्म होगी ना, मैं बताऊंगा दिलजोई जो है ये कितनी खूबसूरत।
0: बहुत शुक्रिया, और मैं सलाम और खराज तकलीम पेश करूंगा जो जो हमारा आज का मौजू है। हजूर इसके वजह से एक ही चीज आपकी इजाजत, ये वक्त की जरूरत थी, हमें दुनिया को दुश्मन को ये बताना था कि हम भी किसी से कम नहीं, और मैं पाक फौज और हर इदारे खराज तकसीम पेश करूंगा जिन्होंने दुनिया को बताया कि हम लोग जो अमन के सिपाही हैं, तो जब वक्त आए तो दुश्मन का मुंह तो जवाब भी दे सकते हैं,
1: इसमें कोई शक नहीं है, ऐसा ही है।
0: अल्लाह आपको सलामत रखे, आपको और आपकी पूरी टीम को, ढेर सलाम सर।
1: बहुत शुक्रिया जी, थैंक यू सो मच जायद भाई। और जनाब दैट वाज जायद हुसैन ऑल द वे फ्रॉम सियालकोट, और जायद भाई का ताल्लुक जो है सियालकोट लिसनर क्लब से, और ये रेडियो से बड़ी मोहब्बत करते हैं और रेडियो के लिए दिन रात ये अपना हर हवाले से रेडियो के साथ ही रहते हैं। अच्छा जी जायद भाई, आपकी बात से ना जो आपने कहा कि हम क्या दे सकते हैं किसी को, उसमें दिलजोई जो है ना किसी इंसान के दिल को खुश करना, ये इतनी खूबसूरत आदत है, इतनी खूबसूरत, ये हमारे जो दीन का हिस्सा है इस्लाम में, मतलब आप सबको मालूम है कि इस्लाम एक ऐसा दीन है जो सिर्फ हमें इबादात नहीं बल्कि इंसानों को जो दिल है ना उनको जोड़ने, उनकी जो दिलजोई करने के लिए ना एक बाकायदा हमें तरबियत दी गई है, तालीम दी गई है, यानी दिलजोई किसी दुखी परेशान या गमजदा इंसान के दिल को आप सुकून दे दें, किसी को सुन लें आप, किसी के दर्द को समझना, उसके साथ नरमी से पेश आना, अगर आपके कोलीग्स हैं, सबऑर्डिनेट्स हैं, आपके मलाजमीन हैं, उनसे मोहब्बत से पेश आना, ये दिलजोई है। और इसकी हमारा दीन बार बार तरगीब देता है, तालीम देता है कि आप लोगों से मोहब्बत करें, उनकी दिलजोई करें, कोई परेशान है उसको सुन लें, कोई दुख में है उसके दुख को सुन लें, और आपके मातहत जो हैं उनसे आप मोहब्बत से पेश आएँ, उनसे खुशी से पेश आएँ, उनके साथ इखलास से पेश आएँ, मतलब ऐसी खूबसूरत तालीमात हैं। और हमारे प्यारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की आप पूरी ज़िंदगी देखें तो उसमें आपको मोहब्बत, शफ़क़त और दिलजोई का ऐसा अमली नमूना आपकी ज़िंदगी में हमें मिलता है कि आपने हमेशा कमज़ोरों और यतीमों, गरीबों और बीमारों, दुखी लोगों के साथ हुस्न सलूक किया, और ये हम लोगों की खुशनसीबी है कि हम उनके मानने वाले हैं। और आपकी पूरी ज़िंदगी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की आप देख लें, उसमें आपने कभी किसी के दिल को ठेस नहीं पहुंचाई, आपने हर एक को सुना, हर एक की दिलजोई की, हर एक को मोहब्बत दी, और लोगों के जो गम है ना उनको दूर किया है। तो हम मतलब किसी से नरमी से पेश आना, एक खलूस भरा रवैया अख्तियार करना, अब हम तो इतने ब्लेस्ड ना कि हमारी बाय डिफ़ॉल्ट हमें ये सिखाया गया, हमारा दीन हमें सिखाता है कि दिलजोई करना, तो इसलिए ये दिलजोई का जो एक सिलसिला है ना ये ज़िंदगी में होना चाहिए। और मुझे ऐसे लगता है कि ये जो लफ्ज़ है ना ये जो तलवार के वार है ना उससे भी ज़्यादा तेज़ होते हैं, तलवार का वार या छुरी का वार या कोई तकलीफ़ कोई आपको देगा ना इस तरह की फ़िज़िकल, तो वो ज़ख्म शायद भर जाए, लेकिन लफ्ज़ों के जो ज़ख्म है ना ये भरना बड़ा मुश्किल होता है, ये आपके दिल में पेवस्त हो जाते हैं, दिमाग में छा जाते हैं, तो इसीलिए लफ्ज़ों का भी बड़ा चुनाव मैटर करता है कि हम जब किसी पे अगर इख्तियार रखते हैं थोड़ा सा दुनियावी तौर पे تو ہم کیسے لفظ استعمال کر رہے ہیں, اس کا دل کا کتنا خیال رکھ رہے ہیں, اس کے اس کو بعض دفعہ ہوتا ہی ہے نا کہ ہم لوگ اکثر میں نے دیکھا کہ ہم کچھ لوگوں کا مذاق اڑاتے ہیں اس یہ کہہ کے یا اس طرح کہ وہ دنیاوی طور پہ اس کی حیثیت یا اس کا مقام مرتبہ اتنا نہیں ہوتا, اب ہمارے پاس اختیار ہوتا ہے نا, ہم اس کا مذاق اڑائیں گے, اس کا تمسخر اڑائیں گے, جس کا سختی سے اسلام میں منع بھی کیا گیا. تو یہ کہہ کے جی لوگوں کو خوش کرنے کے لیے, ارد گرد کے لوگوں کو خوش کرنے کے لیے ایک بندے کو ٹارگٹ بنا لیں گے اور اس کی کمزوری پہ اس کا ٹھٹا اس کا مذاق تو اس کا دل توڑیں گے, دل توڑیں گے. بہرحال اینی ویز سنم تھینک یو سو مچ, آپ کا بہت بہت شکریہ پروگرام میں شامل ہونے کا. ایک کالر ہمارے ساتھ ہیں, لیٹس سی ہو از ود اس, آئی ایم ریئلی سوری فار دیٹ. السلام علیکم. ہلو, السلام علیکم.
2: السلام علیکم.
1: وعلیکم السلام.
2: شکر ہے اللہ کا, عزیر میرے کو ہینڈ میں لیا آپ نے, پہلا گھنٹہ بھی آپ کا گیا, یہ دوسرا بھی گیا, تیسرے میں مل گیا. شکر ہے اللہ کا, محبت کے دم سے یہ دنیا ہنسی ہے. محبت نہیں ہے تو کچھ بھی نہیں ہے.
1: دیکھیں
2: محبت نہیں ہے تو کچھ بھی نہیں ہے. اگر آپ کسی کو اسمائل دے دیں نا, آپ کسی کو ہلکی سی مسکراہٹ دے دیں, یہ بھی صدقہ جاریہ ہے, ہے نہیں ہے. اور راز کا مارکہ حق کی بات جو آپ کر رہے ہیں نا, مارکہ حق ماشاء اللہ اس وقت سے ہے جب سے ہمارے پیچھے ہندوستان دہشت گردی کرواتا رہا. 63 کی جنگ آپ کو نہیں پتا ہوگا, 63 کی رن کچھ کی جنگ, یہ کچھ جو ہے نا تھرپار ہمارا رن کچھ ہے انڈیا کا, رن کچھ سے لے کے وہ ویراور تک اس کا گجرات صوبہ لگتا ہے انڈیا کا. تو یہاں رن کچھ کی جنگ جو ہے نا 63 میں ہوئی تھی, یہاں ہندو سکھ اور عیسائی برادری سب متحد تھی, یونائٹیڈ تھی اس وقت بھی اور آج بھی. آج بھی وہی ہے. اور 65 کی جنگ ہوئی تھی, آپ کو تو نہیں پتا ہے, ہمیں پتا ہے, ہم رضاکار تھے. تو 65 کی جنگ کے اندر ہمارے بزرگ جو ہے نا بارڈر پہ گئے تھے, ان کو کہہ رہے تھے بھٹی صاحب کو کہ ہمیں آگے دیں, بم رکھے تھے ہم ٹینک کے نیچے جائیں گے ہم. تو ینگ جو لڑکے جو ہے نا آپ جیسے وہ بھی تھے, تو ان کو ہٹا کے وہ بزرگ نیچے گئے, ان کی ٹینکیں اڑائی ہیں, ان کی ساری ادھر وہ بھاگے ہیں وہاں سے, وہ ہندوستان چھوڑ چھوڑ کے. پھر انہوں نے نمائش دکھائی ہمارے کو ڈیکوراما کراچی میں اور لگی تھی, چین کے کوپریٹ سے, چین نے بھی ماشاء اللہ بڑا ساتھ دیا تھا ہمیں, میں ان کو بھی سلوٹ کرتا ہوں, وہ بھی ہمارے ساتھ آج تک ہیں, اس وقت سے لے کے ابھی تک. پھر جو ہماری قطر کی ہوئی, وہ ایک جال سازی تھی قطر کی, تو وہ مفتی بانی جو نا وہ بنگال سے آتے تھے, وہ ٹرکیں بھر بھر کے اور وہ دھوتی اور بنیان پہن کے, اور ہمارے بنگالی بہت اچھے تھے, بہت پیارے تھے. 65 کے اندر بھی آپ نے دیکھ سنا ہوگا ان کا عالم کا,
1: جی جی,
2: جو اس نے سنا تھا نا آپ نے, وہ بھی بڑے ایک ہی تھے, ہم یونائٹیڈ تھے, ہمیں ہمارے ساتھ جال سازی کی تھی, اور آج بھی ہم ایک ہیں.
1: کس شہر سے بات کر رہے ہیں
2: جی؟ میں کراچی سے میرا تعلق ہے, میں لاہور سے بات کر رہا ہوں.
1: لاہور سے بات کر رہے ہیں سر, تھینک یو سو مچ, بہت شکریہ.
2: سنیں میری بات, میں آپ سے بات کر رہا تھا
1: سر,
2: تو اللہ پاک جو ہے آپ نے بات کہی. بہرحال یہ ہے کہ ہم لوگ اس وقت سے اور آج بھی ماشاء
1: اللہ
2: جو تاریخ کل جو ہے نا ہماری, آج 9 تاریخ سمجھ لو ہو رہی ہے نا, جو حق جو ہے یہ بھی, اور جو یہ دہشت گردی ہو رہی ہے بلوچستان اور افغانستان, اللہ پاک سب اچھا کر دے گا, ایسا کرے گا. کیونکہ ابراہیم علیہ السلام نے کہا تھا, ان کی آپ پڑھیں پوری تاریخ سنیں, آپ کو مزہ آئے گا. انہوں نے کہا امن ہونا چاہیے, باقی چیزیں بعد میں ہوں گی. تو امن جو جس شہر میں ہوگا نا, انشاءاللہ ہماری افواج پاکستان ایجنسی پورا پاکستان یونائٹیڈ ہے, کوئی رنگ نسل کا چکر ہی نہیں ہے, جان مال سب دینے کو تیار ہیں, جیسے 65 کی جنگ میں دے رہے تھے,
1: بالکل
2: سب دے رہے تھے, جان مال اور ڈونیٹ کر رہے تھے سب اس دور کے اندر بھی.
1: بہرحال
2: ہم سب ایک ہیں, اللہ پاک آسان کرے. زہر جان مجھے پسند آیا, اللہ خوش رکھے.
1: تھینک یو سر, بہت شکریہ جی. ول جناب بہت شکریہ آپ کا, آپ کے جذبات کا اور آپ کی کال کا بہت شکریہ. ایک کالر ہیں ان کو لیتے ہیں, پھر اس کے بعد ایک ٹریک کے جانے بڑھیں گے. السلام علیکم.
3: السلام علیکم.
1: وعلیکم السلام.
3: کیسے ہیں آپ؟
1: پہلے سے بہتر ہوں.
3: ابھی بھی تو بہت بہتر ہو گئے ہم.
1: جی الحمدللہ, اب تو بہت بہتر ہو گئے. وہ جن کے آ جاتی, جن کے آنے سے آ جاتی ہے چہرے پہ ہنسی, وہ کہتے ہیں ابھی
3: ہے نا, ایسا بھی ہوتا ہے. नहीं मैं भी कुछ देर पहले की बात कर
1: अच्छा कुछ देर पहले की बात कर रही है कितनी
3: देर पहले की बात चल रही थी
1: हाँ गुफ्तगू चल रही थी
3: जी तो अच्छा तो फिर आज आप क्या डिस्कशन लेके चल रहे हैं
1: आज हम
3: मैं तो थोड़ा लेट आई हूँ
1: नहीं आज जुर्माना होगा इसका
3: मैंने
1: ना ये ट्राई किया काफी जगहों से ना ये आलू बुखारे का जो शरबत हाँ तो वो तो आज एक हमारे हक के इवेंट है उसकी तैयारी कर रहे हैं और उस हवाले से आज सारा दिन बस हम बस यही काम ही करते तो बोलते रहे काम करते रहे तो फिर कल इंशाल्लाह इवेंट है तो वो हो जाता है ना आप जब आप जब तुम काम ना बोता कितना ना ज्यादा करना पै जाए तो फिर यही होता है अच्छा मैं आपको बात
3: बताऊं
1: हाँ रेसिपी की मैं आपको बात बता रहा था कि रेसिपीज जो होती है ना मुझे ऐसे लगता है कि बाज़ लोगों के मुकद्दर होते हैं मुकद्दर बिकते हैं और रेसिपीज तो हर बंदा बनाता है हर बंदा बाज़ दफ़ा एक ही होती हैं लेकिन कुछ लोगों के अल्लाह ताला ने मुकद्दर ऐसे किए होते हैं कि वो कुछ भी रख देना वो चल पड़ते हैं
3: आप देखें ये आजकल जो लाहौर में नाश्ता चलता नान चने कई जगहों पे है
1: ये तो लाहौरियों के फेवरेट है
3: हाँ बिल्कुल और लेकिन फिर भी कुछ ना कुछ एक मखसूस है अच्छा कई ऐसे हैं जिनके हम लेके आते हैं हम खाएंगे ना हमें टेस्ट नहीं आता नहीं नहीं नहीं ऐसे नहीं है उसी वाले के सही है उसके लेके आओ उसके अच्छा उसके पास भी रश है और जिसके में पसंद नहीं है उसके पास भी खूब रश है
1: आप देखिए ना बाज़ दफ़ा एक ही लेन में चार पाँच छः आठ दुकानें होती हैं लेकिन एक दुकान में बहुत ज़्यादा रश होता है
3: हाँ।
1: मतलब अगर हार्डवेयर की दुकान है या कोई इलेक्ट्रॉनिक्स की दुकान है एक दुकान में बहुत रश होगा कोई बाकी दो तीन चार होंगे उस पर रश ही नहीं होगा तो ये मुकद्दर होते हैं मुकद्दर बिकते हैं अल्लाह ताला ने जिसके जो लिखा होता है उन तुसी कड़ी दुकान पानी है दस बिजनेस आइडिया हाँ वो आलू बुखारे का जो शरबत है वो मैंने सोचा कि चूँकि मेरे पास रेसिपी अच्छी नहीं है हाँ मैं बता रहा था मैंने दो तीन जगह ट्राई किया लेकिन मुल्तान रोड पे एक साहब हैं वो लगाते हैं तो उनका जो टेस्ट है ना वो बड़ा ही मज़े का है और वो सुकून दे देता है जी जी
3: अच्छा
1: वो मैं असल में शायद मैंने अपने पैसों से नहीं पिया था इसीलिए ज़्यादा मज़ा आया
3: मेन बात ये मेन पॉइंट आपने आप बताया
1: उस रोड से गुजरे ना तो वो दोस्त जब मिलते हैं ना तो लाजमी पिलाते हैं गर्मियों में ना तो फिर शायद उनके पैसों से पीते हैं इस वजह से मजा
3: हाँ आपने पैसे से ज्यादा मजा आया ना देखा ना
1: नहीं नहीं वो दोस्त नहीं पिलाया ना उनकी मोहब्बत थी वो पिलाते हैं बड़े शौक से वैसे तो ठंडा होता है ना
3: हाँ ठंडा होता है ये इसकी तासीर ठंडी होती है
1: अच्छा
3: आलू बुखारा इमली इनकी तासीर ठंडी होती है
1: ठीक है
3: तो बहरहाल मैं कहना ये चाह रही थी कि वैसे मुझे इनके इतने वो इंटरेस्ट नहीं है शरबतों में अच्छा। मैं आपको जो मुझे इंटरेस्ट है वो आलू बुखारे की चटनी में है
1: हाँ आलू बुखारे की चटनी बहुत मजे की आप कभी ना सर्दियों में आलू बुखारे की चटनी जो है ना उसके साथ मछली के साथ खाएं फिश के साथ
3: और आप देखे ना किसी भी खाने के साथ दरमियान में जब आलू बुखारे की चटनी पड़ी हो तो सानू वक्त पे मैं भी खानी है
1: वैसे वैसे तो आजकल तो वो आम भी आ गए ना उसकी भी चटनी बनती है ना आम
3: वो भी अच्छी
1: होती है और लेकिन ये अच्छा आप तो बातों की भी बड़ी चटनी बनाती हैं
3: मैं बातों की चटनी बना रही हूं मैं खाने वाली चटनियां बहुत अच्छी बनाती हूं
1: ना गल्ला दी चटनी भी तुसी ओड़ी बना दे यार ऐ ते गल्ला
3: और की तुसी नाल-नाल अल्फाज देई जांदे हो तो फिर मैं भी चबा-चबा के चटनी बनाई जानी
1: हां तुसी चबी जांदे मैं अल्फाज सानू दे रहे हां
3: देखो ना कितना कितने ले जांदे हो
1: तो बात ये है कि और क्या बनाती हैं आप इस शौक से बातें बनाने के अलावा
3: मैं हर किस्म के खाने तकरीबन
1: माशाल्लाह जंगल में मोर नाचा किसने देखा नहीं अपनी तारीफ बंदा खुद करे वैसे कितना अजीब सा लगता है मैं खाने बहुत अच्छे बनाती हूँ मैं
3: हर चीज़ में
1: बहुत अच्छी
3: पास कर देते हैं سب سب تعریف کر دیتے ہیں تو بس ٹھیک ہے اچھے ہی ہوتے ہوں گے.
1: چلیں اگلی ہماری جو ریڈیو کی دعوت ہوگی نا اس پہ ہم آپ سے اسپیشل آرڈر کریں گے آپ کو کھانا.
3: چلو
1: ٹھیک ہے نا, ایک ہماری
3: لیکن
1: 100-150 بندوں سے کم نہیں ہوتی ہماری دعوت ریڈیو کے جو پارٹی ہوتی ہے.
3: مطلب میں پچھلے جنم دا نہیں ہے 100-150 بندے کی دیکھ بناو گی.
1: نہیں تو 100-150 کیا ہو, تھوڑے سے تو لوگ ہوتے ہیں. برکت پڑے گی آپ برکت کی نیت سے, آپ نیت اپنی صحیح رکھی ہو نا ان شاء اللہ بن جائیں گے 100 بندے.
3: نہیں پھر میرے جو گھر کے جو اوون ہے نا اس کے اوپر میں ایک بڑی ساری دیکھ.
1: اوون میں کھانا کون بناتا ہے مجھے بتائیں, یہ کون سے دور میں؟
3: اوون پہ, چولہے پہ.
1: اچھا چولہے پہ, اچھا اچھا. تو کیا کہیں گے آج کے ہمارے موضوع کے حوالے سے؟
3: آج تو جی مارکہ حق,
1: جی جی
3: یہ تو ایسا دن ہے جو کبھی بھلایا تو جا نہیں سکتا, اور ہر بار اس کو منانے کا ایک الگ ہی مزہ ہے.
1: صحیح بات ہے.
3: سوچ سوچ کے نا کہ ہم نے, ہماری قوم نے یہ, ہمارے لوگوں نے یہ کیا, ہماری فوج نے یہ کیا, ہمارے جو جب میزائل ادھر گئے اور اس وقت کیا تاثرات تھے, وہ نیند اڑ جاتی ہے سوچ سوچ کے. ہائے کتنا مزہ آیا تھا نا جب منہ توڑ جواب دیا گیا.
1: صحیح بات ہے.
3: صبح صبح آئے ہائے, آنکھیں کھلی رہ گئی ہوں گی, 14 طبق روشن ہو گئے ہوں گے.
1: ویسے وہ کیا جذبے تھے عوام کے, کیا جذبے تھے ہیں,
3: کیا جذبہ
1: پاکستانی عوام کے لیے. ظاہری بات ہے زیادہ تر ہم لوگوں کے لیے تو یہ ایک پہلی باقاعدہ جنگ تھی, بڑی جنگ جس کو ہم لوگوں نے دیکھا اور پورے جذبے اور جوش کے ساتھ, پورے ولولے کے ساتھ, اور ہر بندہ تیار تھا. ہم تیار ہیں,
3: ہم تیار ہیں بالکل. آپ نے ہمارے, آپ کہیں نہ کہیں ہم تیار ہیں. آپ یہ دیکھیں ساتھ کھڑے ہیں. آپ پھر یہ دیکھو کہ جو ریڈیو کی ٹرانسمیشن تھی, جہاں کوئی وہ ٹی وی یا کچھ وہ نہیں تھا, ریڈیو کی ٹرانسمیشن ہر جگہ جا رہی تھی اور لوگوں کو سب چیزیں جو باتیں جو ہیں سننے کو پتہ چل رہا تھا, ساری خبریں مل رہی تھیں. اور ادھر جو ہمارے بیٹھے ہوئے تھے جیالے, زبیر بشیر صاحب ڈاکس تھے, زیاد تھے, میں کہتی ہوں انہوں نے کیا حوصلے بلند کیے ہوئے تھے, اور کیا جو کالر آ کے ساتھ دے رہے تھے ان کے کیا حوصلے تھے. کہیں کوئی نہیں لگ رہا تھا کہ کوئی پریشان ہو کے اور دکھی اور اداس ہو کے بیٹھ کے کیا ہے, ہن کی ہوئے گا. نو, ہم تیار ہیں, جو ہوئے گا دیکھی جائے.
1: نہ خوف کسی بھی قسم کا,
3: کوئی خوف نہیں تھا. کھلے ڈلے صبح ناشتے کرنے لوگ نکلے,
1: لوگ تو انجوائے کر رہے تھے, باقاعدہ تو انجوائے کر رہے تھے,
3: انجوائے کر رہے تھے. وہ تو کہتے ہیں کدھا پھڑ کے لیا ہوں چا پی, چار ڈوبل ہوئی.
1: ایسے ہی تھا.
3: تو میں تو وہی کہہ رہی ہوں کہ ہمارا پاکستان, ہماری فوج ایک بڑی چٹان ہوتی ہے نا, اس کے ساتھ جب کچھ ٹکراتا ہے تو پھر کیا ہوتا ہے, آپ سمجھ سکتے ہیں. تو یہ وہ لوگ ہیں جو اس چٹان سے ٹکرائے تھے آ کے اور پاش پاش ہو گئے.
1: بے شک, اس میں کوئی
3: شک نہیں. آئندہ کے لیے ان کو بڑی اچھی نصیحت ہے سوچ سمجھ کے.
1: بے شک,
3: آنکھ نہیں اٹھانی ادھر,
1: آنکھ نہیں اٹھانی,
3: ہم نوچ دیتے ہیں,
1: آنکھ باہر نکال دیں گے. ہاں,
3: ہم آنکھیں نوچ دیتے ہیں ایسی جو ہمارے وطن کی طرف اڑے
1: اٹھیں گی.
3: تو بس خوبصورت, بہت اچھا سبا کے بتا رہے ہیں, کہہ رہے ہیں, اور یہ جذبات کنٹرول نہیں ہوتے.
1: صحیح بات ہے.
3: ایک نیا جذبہ امڑتا رہتا ہے اور سے اور, کہ ہمیں یہ, ہم یہ, ہم ایسے, ہم افواج کے ساتھ یوں ہیں, ہمارے شیر وہاں کھڑے ہیں سرحدوں پہ. سب پاک افواج کو جتنے بھی اس وقت اپنی ڈیوٹیز پہ بھی ہیں, سرحدوں پہ ہیں, سن رہے ہیں, ان سب میرے بھائیوں کو بہت ساری دل سے دعائیں. اللہ نے اپنی حفظ و امان میں رکھے اور ان کو سلوٹ ہے کہ وہ شیر اسی طرح ڈٹے رہیں. اللہ تعالیٰ ان سب کو اپنی حفظ و امان میں رکھے, اللہ تعالیٰ اپنے اپنے پاک کلام کے آثار میں رکھے, ہمارے ملک کو, ہماری افواج کو. ان کے لیے بہت سی دعائیں. میں اکثر آتی ہوں, لوگ سلام دعا دیتے رہتے ہیں, میں جو پاک افواج ہے میں ہر بار تو نہیں, لیکن دل سے دعائیں ہمیشہ میرے دل سے رہتی ہیں. اور وہ یہ کہ میرے جذبات زیادہ وہ اس طرح ہوتے کیونکہ میرے اپنے رشتے دار سب جو ہے نا اس میں ہیں مختلف جگہوں پہ, تو اس وجہ سے نا مجھے ذرا وہ زیادہ ہوتا ہے, تو دھیان کان لگے رہتے ہیں.
1: صحیح بات ہے, صحیح بات.
3: میں یہی اس دن بتا رہی تھی کہ جس دن یہ انہوں نے یہ حرکت کی, اس دن ضیاء کا شو چل رہا تھا, حمید گل صاحب کی کال چل رہی تھی.
1: ضیاء کا نام لیا اور ضیاء انٹر ہو گئے, ज़िया ने ना एक अदर थैला उठाया हुआ है, जिस तरह वो बसों में नहीं थैला उठाया होता है, कालू दा गट्टा गट्टा
3: गट्टा सौदा लेके आया होना बेचारा, नाल कंदा होना वापसी
1: दे, बड़ा बड़ा सा एक थैला पकड़ा हुआ पुराने वक्तों में 70s में, जो अंकल्स बाबे ने नहीं पकड़ा होता वो थैला सब्जी लेने के लिए घर से निकलते हैं, बिल्कुल ऐसे ही थैला जनाब ने उठाया, एंट्री मारी और अचानक से अंदर आए हैं, आपने नाम लिया और आगे से जनाब ज़ियानिम साहब बाहर, माशाल्लाह बड़ी उम्र है यार इनकी,
3: अल्लाह
1: इनको सेहत वाली जिंदगी दे, सलामती वाली, लेकिन इनके थैला चेक करना पड़ेगा इसमें क्या है, बॉम्ब तो नहीं गई, किधर बम भी ना हो चाली ना जाए,
3: अल्लाह रहम करे, ये होते कम नहीं करता मेरा भरा,
1: देखिए जी खुशी में बम चल सकता ना, सेबे वाले बम होते हैं
3: वो वैसे, वो शुरली पटाके नहीं के
1: सेबे वाले बम होते हैं, बहुत से बम होते हैं, चले थैंक यू सो मच, बहुत शुक्रिया, सलामत रहें, खुश रहें, मैं जरा थैला चेक कर लूं, मैं थैला चेक कर लूं, ओके
3: थैला चेक करो, ओके अल्लाह हाफिज़, अस्सलाम वालेकुम,
1: वालेकुम सलाम।